0: والصلاة القائمة، آت محمدا الوسيلة والفضيلة، وابعث مقاما محمودا الذي وعدته.
1: FM 107 پر پیغام.
2: پریشانی میں مذاق اور خوشی میں تانا نہیں دینا چاہیے، کیونکہ اس سے رشتوں میں موجود محبت ختم ہو جاتی ہے. انسان کو اللہ تعالیٰ سے معافی اور صحت کا سوال کرتے رہنا چاہیے، کیونکہ ایمان کی نعمت کے بعد تندرستی سے بہتر کوئی نعمت نہیں ہے. اللہ تعالیٰ آپ سب کو ہمیشہ تندرست، خوش و خرم اور سلامت رکھے.
1: پیغام on FM 107.
3: FM 107 پر اپنا بزنس ایڈورٹائز کرنے کے لیے آج ہی رابطہ کریں، ہماری قطر میڈیا کارپوریشن کی مارکیٹنگ ٹیم سے. کال کریں 4488806 پر یا ای میل کریں marketing@qmc.qa.
4: اچھا یہ بتائیں کہ اب ہم بات کرتے ہیں تھوڑے چیلنجز کے بارے میں، ٹھیک ہے؟ With so many achievements, what was the toughest challenge you have ever faced along the way till now? What do you think it was the toughest thing to do?
5: I think the toughest thing to do was, you know, have the proper, for me in sports it was always have the proper physique and strength. Yes, because so many times what happened was when we as a club outside school used to go against वैसे when we go with school it's all just we're all Indians, we're all मतलब same type के हैं, तो it's not that big of a adjustment for us. But then club के साथ it's all people from different countries, different physiques, different उनका strength रहता है. So to adjust and to stand up, दिखते में भी they look tall. तो ऐसे मतलब mind में ये हो जाता है कि हाँ इनको कैसे defend करेंगे.
4: ارے کوئی نہیں پریکٹس کرتے رہو شہزادی، پہنچ جاؤ گے کہیں تک انشاءاللہ. اچھا یہ بتائیں کہ بیسائڈ فرام بینگ این اچیور، بیسائڈ فرام پیپل ایکسپیکٹنگ مور فرام یو، ہاؤ ڈز یور نارمل ڈے فیلز لائک؟ ویشنوی خود کیا کرتی ہے نارمل ڈے میں؟ کیا دماغ میں چل رہا ہوتا ہے، کیا دل میں چل رہا ہوتا ہے، کیسے اسپینڈ کروں ڈے؟ اگر میں آپ کو ایک چانس دوں کہ اپنے لیول کا ڈے مناؤ بھائی.
5: آئی تھنک مائی ڈے وڈ اسٹارٹ وتھ می ویکنگ اپ ویری لیٹ.
4: Sleep is the most important thing.
5: Yes, yes.
4: Arre idhar to hum dono friends ho gaye bhai, high five. Idhar to hum dono, hame agar mauka mile to hum to soyenge bhai, hame koi na jagaye, hame kuch nahi chahiye zindagi se, hame sona hai. And then what comes next?
5: I think what would come next is obviously breakfast. After that I would, like, if the conditions, like the weather was favorable, I would play football for a while. Then, like, while listening to music is also one thing.
4: صحیح تو مطلب اگر میں کہوں کہ فٹ بال کو ایک سائڈ پہ کر دیں اور اپنے کمپٹیشنس کو ایک سائڈ پہ کر دیں، تو اس کے علاوہ کیا چیز انجوائے کرتی ہیں؟ ایک تو میوزک ہو گئی،
5: میوزک اور پینٹنگ.
4: او نائس، کریٹو بچہ، ویری نائس، ملٹی ٹیلنٹڈ، ویری گڈ ویری گڈ. اچھا یہ بتائیں کہ ڈو یو ہیو other than sports, do you have any dreams or any goals in mind which you have set till now? Ya abhi aap keh rahe ho ki nahi mera mind blank hai, or do you have anything in your mind?
5: I as in job, matlab ha mera abhi bol diya tha maine lawyer banna as a job, but then another goal in life is like I want to be able to live comfortably. I don't want to have a shortage of money.
4: Are wah bhai, ye achhi baat hai. It's very good that you have a clear goal in your mind ke bhai mujhe financially strong banna hai. Okay, independent and financially strong, that's good, that's very good. I like it when people are very clear about their goals and their understand, matlab dusron ko bata dete particularly dekho hamare ko life mein ye chahiye, I will work for this. Acha ye bataye ki finally how would you like people to remember Vaishnavi? Who is Vaishnavi, not just as a player but as a person? How do you want people to see you, perceive you?
5: Fun, outgoing, warm, very I would not say very kind. No. I think sometimes
4: nahi thoda bahut to, lekin thoda bahut to kadwa insaan ko hona hi chahiye warna duniya kha jayegi.
5: Ji ji
4: haan ji. Acha phir
5: helpful, easy to approach type person.
4: Ha good, matlab down to earth
5: chalega
4: word. Yeah, down to earth. Haan bhai, kind, warm. Acha good personality. Acha beta, jane se pehle koi ek aisi piece of advice, kyunki hamara time ab takriban khatam ho gaya, to ye bataye ek aisa piece of advice jo aap jane se pehle dena chahengi jitne bacche aapko sun rahe hain unko.
5: if you matlab if you truly have a passion should keep going you should keep like you should have a dedication you should have hard work you will reach your goal
6: sahi baat bilkul sahi hai sathiyon ab hamara waqt khatam hota hai aur isi baat par main ye show khatam karti hu ki main Vaishnavi ki is baat pe agree karti hu ki insaan jab tak practice karta rahe don't give up on things things are not easy na badon ke liye na hi choton ke liye jab humne फॉर एग्जाम्पल स्कूल भी स्टार्ट किया था ए बी सी पढ़ना सीखना शुरू की थी तो दैट वॉज अ ह्यूज थिंग फॉर अस राइट तो वो मामला जैसे जैसे हम प्रैक्टिस करते चले गए इट बिकेम मोर बेटर तो जैसे जैसे आप प्रैक्टिस करते जाते हैं चाहे वो लाइफ के रियल लाइफ सिचुएशन हों एकेडेमिक्स हों स्पोर्ट्स हों यू बिकम बेटर एट इट तो भाई अपना पैशन जिंदा रखें प्रैक्टिस करते रहें वर्क हार्ड बड़ों की इज्जत करें छोटों का ख्याल रखें और सबसे ज़्यादा ख्याल अपना रखें क्योंकि याद रखें जो अपना ख्याल नहीं रखता वो दूसरों का भी ख्याल नहीं रख सकता यू कैन नेवर पोर फ्रॉम एन एम्प्टी कप मेरी तरफ से साइनिंग आउट अल्लाह हाफिज अपना ढेर सारा ख्याल रखिएगा और सुनते रहिएगा FM 107 दिल से देसी
3: हर बच्चा एक स्टार होता है और हर टैलेंट को एक स्टेज की जरूरत होती है और वो स्टेज है एक प्रोग्राम जिसका नाम है जूनियर जनाब
7: आप सुन रहे हैं FM 107
8: दिल से देसी